0: बिजली का बिल देखा, आंखों ने डबल चेक किया, फिर भी शॉक सेम इसी बात, लेकिन बीपी हाई।
1: लगाओ कूल किंग हेयर ऑयल और कूल हो जाओ। कूल किंग हेयर ऑयल, जैसे चलता फिरता एसी।
2: हायर का नया नो फ्रॉस्ट आईओटी रेफ्रिजरेटर, जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन। ट्विन इन्वर्टर टेक्नोलॉजी, जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग। नो फ्रॉस्ट, नो वरीज।
3: खालिस अज्जा, भरोसे मंद शिफा, श्वाबे सिंगल रेमेडीज कुदरत के बेहतरीन अज्जा से तैयार की गई हैं, क्योंकि आपकी सेहत इससे कम की हकदार नहीं। डॉक्टर हमीद जनरल होम्यो और श्वाबे सिंगल रेमेडीज, 75 सालों से पाकिस्तान में नस्लों का भरोसा।
2: हायर नो फ्रॉस्ट आईओटी रेफ्रिजरेटर, इसकी आईओटी टेक्नोलॉजी फूड एक्सपायरी नोटिफिकेशन के साथ साथ आपको दे मोबाइल ऐप से कंप्लीट कंट्रोल। नो फ्रॉस्ट, नो वरीज।
4: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय आज ही हायर मिनी एलईडी टीवी लाए और स्टेडियम का माहौल घर में बनाए।
5: facebook.com/fm247365
6: بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں، ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کرتے ہیں۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے، لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کی ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
7: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
5: ایف ایم 100،
7: 31 سال ایف ایم 100 آپ کی آواز۔ السلام علیکم پاکستان،
5: السلام علیکم پاکستان، پاکستان۔

0: This program is brought to you by Tufaan Hai Har Jeet Ki Pehchaan Hai and
1: Higher T3 AC Expert Extreme T3 Inverter for Extreme Heat Higher
2: नशा न परेशानियाँ खत्म करता है इसका सरूर हमेशा रहता है ये एक लम्हे की कमजोरी है जो सारी जिंदगी का रोग बन जाती है मातला इल्मी जहालत और हमाकत से शुरू होती है और सारे खानदान को तबाह कर देती है ऐसी कोई खाने पीने लगाने या सरूर दिलवाने वाली अशिया का इस्तेमाल न करें जिसमें नशा हो वालिदैन असातिजा और दोस्त बच्चों पर नजर रखें हंसी मजाक में की गई हरकत आपकी सांसें भी खत्म कर सकती है नशे से इनकार जिंदगी से प्यार मंशियात की सरगर्मियों की रोकथाम के लिए हमारी हेल्पलाइन पर राबिता करें
3: मुफाद आम्मा के लिए पैगाम हुकूमत पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया
4: توہین رسالت نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے سوشل میڈیا جیسا کہ یوٹیوب ٹویٹر یا کیبل FM پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو FIA سائبر کرائم ونگ PTA یا پیمرا کو فوری اطلاع کریں ذمہ دار شہری بنیں میڈیا انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے
5: Facebook.com/FM247365 FM 247365 Evening Drive Time.

0: It's 7:45 p.m. This time check is brought to you by Phoenix Batteries.
1: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
2: Cool King.
3: Boss ki demands ne kar diya dimag ka system hang.
2: लगाओ कूल किंग हेयर ऑयल और कूल हो जाओ. कूल किंग हेयर ऑयल, जैसे चलता फिरता एसी.
4: अब तमाम सरकारी इदारों की पेमेंट्स जैस कैश ऐप से आसानी होंगी, जैसे FPR टैक्स, ट्रैफिक चालान, पासपोर्ट फी, गाड़ियों के टोकन टैक्स या नादरा फी, घर बैठे जैस कैश से. तो ना कोई दफ्तरों के चक्कर और ना कोई टाइम का जिया, क्योंकि तमाम सरकारी इदारों की पेमेंट्स के लिए जैस कैश है ना.
5: नो फ्रॉस्ट IoT रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन. ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग. नो फ्रॉस्ट, नो वरीज.
6: Apple, Samsung and Nothing phones on easy installments. You heard that right. Postpay by Jazz Handset installment program ke saath aaj hi apna naya premium 5G handset hasil kare. Aur payment 12 mahino ke aasan installments mein. Visit your nearest Jazz Experience Center today and get your latest smartphone. Let go with Postpay by Jazz.
5: क्रॉस IoT रेफ्रिजरेटर. इसकी IoT टेक्नोलॉजी फूड एक्सपायरी नोटिफिकेशन के साथ साथ आपको दे मोबाइल ऐप से कंप्लीट कंट्रोल. नो फ्रॉस्ट, नो वरीज.
7: एक नॉर्मल एसी इस एक्सट्रीम 53 डिग्री हीट का मुकाबला नहीं कर सकता. हायर का नया रियल T3 इन्वर्टर एसी अल्ट्रा बिग आउटडोर के साथ, जो अपने फुल BTU से दे 100% कूलिंग एफिशिएंसी 53 डिग्री सेंटीग्रेड पर भी. Hire T3 AC Expert. Extreme T3 Inverter for Extreme Heat. Hire.
8: Jazz Cash के साथ पाओ 1 crore जीतने का शानदार मौका. अप्रैल और मई मिस हो गया? तो टेंशन कैसी? मौका अभी भी बाकी है. अपने जैज कैश अकाउंट में 50,000 या ज्यादा का बैलेंस मेंटेन करो और पाओ बम्पर प्राइस जीतने का मौका. बैलेंस मेंटेनेंस पर करोड़ों के कैश प्राइजेस जीतने के लिए जैज कैश है ना.
9: शराय तो जवाबित लागू है.
0: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
10: तूफान है हर जीत की पहचान है
7: एंड हायर T3 AC एक्सपर्ट Extreme T3 Inverter for Extreme Heat. Higher.
11: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी. मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशतगर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखादेही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबिता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है. इस तरह की खिलाफ वर्जियाँ पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कवानीन के तहत कानूनी नतायज की मुतहम्मिल हैं. अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं, तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें.
12: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया. बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है. अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं. इंटरनेट के जरिए खेलों, तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद, साइबर बुलिंग और दीगर ऑनलाइन नुकसान जैसे मुमकिन खतरात भी मौजूद हैं. वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं. वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है. बच्चों को नुकसानदेह मवाद जैसे नफरत अंगेज तकरीर, गुस्ताखाना और फाहश मवाद वगैरह अपलोड और शेयर करने के कानूनी नतायज के हवाले से भी शऊर और आगाही इंतहाई अहमियत की हामिल है. PTA की वेबसाइट पर पेरेंटल कंट्रोल सॉफ्टवेयर की एक फहरिस्त दस्तियाब है, ताकि वालदैन अपने बच्चों की ऑनलाइन सरगर्मियों की निगरानी करते हुए उन्हें ऑनलाइन नुकसान से महफूज रखें. www.pta.gov.pk. मुफाद आमा के लिए ये पैगाम FM 100 और हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
13: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے۔ صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے۔ اگر آپ کو اچانک تیز بخار، شدید سر درد، جسم اور جوڑوں میں درد، متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں۔ ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں۔ پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں، گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں، لمبی آستین والے کپڑے پہنیں، مچھر مار اسپرے اور مچھر دانی کا استعمال کریں۔ یاد رکھیں، احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے۔ ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت۔
14: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
15: کسی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت۔
16: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں۔
15: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں کہ میں واک نہیں کرتا۔
17: جی ہاں، مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں۔
18: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں۔ سامنے والے پر کیا گزری ہمیں سے کیا۔
15: میں اوبیسیٹی کا شکار ہوں، صرف واک سے یہ کم ہوگی۔
17: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی۔
18: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے۔
17: ابھی اسی وقت اپنا بی ایم آئی چیک کروائیے،
15: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
18: اور اس وزن کی اصل حقیقت کو سمجھیں۔
15: آئیے ویٹ سے آگے کا سوچیں۔
14: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
19: ای میل ہر ادارے کے لیے ایک انتہائی اہم ذرائع ابلاغ ہے، لیکن صرف ایک غلط کلک پورے نیٹورک کو خطرے میں ڈال سکتا ہے۔ سائبر مجرموں کی جانب سے حکومتی اور نجی شعبے کے ملازمین کو مسلسل فشنگ ای میلز بھیجے جا رہے ہیں۔ ان کا کیا مقصد ہے؟ آپ کی لاگ ان تفصیلات چوری کرنا، سسٹمز کو رینسم ویئر سے متاثر کرنا، یا غیر مجاز رسائی۔ محفوظ رہنے کے لیے ہمیشہ یہ بہترین طریقے اپنائیں۔ ہمیشہ بھیجنے والے کی شناخت چیک کریں، خصوصاً ایڈریس۔ ہمیشہ اٹیچمنٹ کی فائل ایکسٹینشن چیک کریں۔ pta.txt محفوظ ہے، لیکن pta.txt.exe نقصان دہ ثابت ہو سکتی ہے۔ اٹیچمنٹ کھولنے سے پہلے ضرور اسکین کریں۔ ای میل استعمال کرنے کے بعد ہمیشہ لاگ آؤٹ یا سائن آؤٹ کریں۔ ان خطرناک آتوں سے ہمیشہ بچیں۔ سرکاری ای میل کو ذاتی یا غیر سرکاری کاموں کے لیے استعمال نہ کریں۔ کسی بھی لنک پر کلک کرنے سے پہلے اصل یو آر ایل ضرور چیک کریں۔ کلک کرنے سے پہلے ایک بار ضرور دیکھیں۔ اپنا ای میل پاسورڈ کسی کے ساتھ ہرگز شیئر نہ کریں۔ پاسورڈ، او ٹی پی یا حساس معلومات ای میل کے ذریعے کبھی بھی نہ بھیجیں۔ ہیکرز اکثر فوری کاروائی، دھمکی، لالچ یا جھوٹے وارننگ سائنز ضرور دیتے ہیں تاکہ آپ گھبرا کر فوراً کلک کر دیں۔ اگر کوئی ای میل بہت زیادہ ضروری، بہت زیادہ پرکشش اور غیر معمولی طور پر مشکوک لگے تو ایک بار ضرور رک جائیں اور اس کی تصدیق کریں۔ فشنگ ای میل سے کیسے بچیں؟ اپنے آپ کو اور اپنے ادارے کو محفوظ رکھنے کے لیے دھمکی آمیز یا جذباتی زبان والی ای میل سے محتاط رہیں۔ نامعلوم یا شارٹ لنکس پر ہرگز کلک نہ کریں۔ بھیجنے والے کا مکمل ای میل ایڈریس ضرور چیک کریں۔ اٹیچمنٹ سے خاص طور پر محتاط رہیں، خصوصاً exe.bat.vbs.msi اور دیگر ایگزیکیوٹیبل فائل سے لوگو اور گرافکس آسانی سے جعلی بنائے جا سکتے ہیں۔ ان پر اندھا اعتماد نہ کریں۔ کسی بھی مشکوک ای میل کی فوراً اپنے ادارے کی آئی ٹی ٹیم کو اطلاع کریں۔ آپ کی ہوشیاری ہی پہلی دفاعی لائن ہے۔ ہوشیار رہیں، محفوظ رہیں۔ یہ پیغام پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔ ڈیجیٹل دنیا میں محفوظ قدم، پی ٹی اے۔
20: یہ مفاد عامہ کا پیغام اب تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
21: FM 24/7/365

कोई तो बात हो ऐसी करार आ जाए। हाँ कोई बात ऐसी करे ना आप भी कि मुझे करार आ जाए। और आगे बढ़ते हैं जनाब आपके मैसेजेस की जाने, जो कि बहुत ही प्यारे प्यारे से मैसेजेस आए हुए हैं 3636 पर। जिगर कोई रोमांटिक गजल जीबीएन को डेडिकेट कर दीजिए। बिल्कुल करेंगे जनाब। अनीस कह रहे हैं सलाम नदीम भाई और तमाम सुनने वालों को, जरीनूर और संजू का मैसेज अच्छा था और मैं उम्मीद रखता हूं कि आप भी बहुत अच्छा सा मैसेज करेंगे। कोई पसंदीदा कोई शेर हो तो जरूर। अच्छा पसंदीदा शेर कौन सा होता है इंसान का? वो होता है जो दिल को छू जाए। और कह रहे हैं कि आपका इंतखाब तो कमाल का था भाई, बहुत बहुत शुक्रिया। इनामुल हक कह रहे हैं सलाम के बाद के भाईजान कैसे हैं आप, और सबको सलाम का है। वालेकुम अस्सलाम। कोई भी गजल जो है वो कह रही हैं कि संजू को और मुश को डेडिकेट कर दीजिएगा, ये प्यारी सी बहना हमारी जरीन नूर का मैसेज है। और जरीन आज तुमने जो है ना मेरी प्यारी सी बहन दिल जीत लिया यार, मत टटोला कीजिए, बहुत खूब। और उमेर भट्टी साहब महमूदाबाद से कह रहे हैं सलाम के बाद, सर शनाज बेगम का कहां हो तुम चले आओ मोहब्बत का तकाजा है। जनाब उमेर भट्टी साहब आपके लिए कल हमने चला दिया था, आखिरी ट्रैक जो हमने शो का चलाया था कल, उसके बाद आपके लिए हमने ये गजल चलाई थी। अब आपने नहीं सुनी तो गलती है आपकी। ये राज आज तक नहीं सुलझा, ये राज आज तक नहीं सुलझा, जो मिला वो क्यों चाहिए। ये राज आज तक नहीं सुलझा, जो मिला वो क्यों चाहिए। जरीनूर क्या बात है भाई, आज किस मूड में है मेरी प्यारी सी बहन, एक से एक धमाकेदार शेर लेकर आ रही है। सलाम भाई मैं भी सुन रहा हूँ, हाजिरी लगा दें। ये हमारे प्यारे से आदिल भाई न्यू लियारी से हैं। हर धड़कते पत्थर के लोग दिल समझते हैं, उम्र बीत जाती है दिल को दिल बनाने में। ओए होए होए हर धड़कते पत्थर के लोग। अच्छा जरीन आप ना जब मिसरा खत्म होता है तो फुल स्टॉप लगा दिया करें, उससे ये होता है कि मुझे मिसरा खत्म होने का पता चलता है। हर धड़कते पत्थर के लोग दिल समझते हैं, उम्र बीत जाती है दिल को दिल बनाने में। पत्थर दिल होते हैं जनाब, बहुत होते हैं। और सलाम के बाद कह रही हैं महरीन बलोच आ गई हैं दादू से, और कह रही हैं आपका शो बेहतरीन होता है। मैं एक शेर कहूंगी, मैं एक खूबसूरत भूल थी किसी कमबख्त ने बर्बाद कर दिया। हाय हाय हाय हाय वाह वाह वाह, मैं एक खूबसूरत भूल थी। अच्छा भूल भी हो सकता है फूल भी हो सकता है। मैं खूबसूरत भूल थी, फूल ही मेरा ख्याल है इसमें, जरा इसमें वजन ला रहा है। मैं खूबसूरत फूल थी किसी कमबख्त ने बर्बाद कर दिया, ये भूल थी। बहुत खूब, फिर भी बहुत खूब जनाब, मजा आया, मजा आया आपके इस खूबसूरत से मैसेज का। अमीन कह रहे हैं सलाम के बाद नदीम भाई शो खूबसूरत है। वालेकुम अस्सलाम। उमर रुबाब को मेरी जानिब से सलाम और दुआ। और उमर रुबाब कोई को गई गीत या गजल जो है वो डेडिकेट कर दें। और FM 100 की तमाम फैमिली को भी उन्होंने सलाम कहा है। और चलो फिर से मुस्कुराएं, चलो फिर से दिल चलाएं, जो गुजर गई हैं रातें उन्हें फिर से जगा के लाएं, जो बसर गई हैं बातें उन्हें याद में बुलाएं, चलो फिर से दिल लगाएं, चलो फिर से मुस्कुराएं। किसी शहनशीं पे छलकी वो धनक की कबा की, बेहतरीन कलाम से शुरुआत की थी
اس بہر اور ایسے انتخاب کو جو ہوتے ہیں جو ہیں وہ دل کو چھو لیتے ہیں. اندگی سے پڑھا ماشاءاللہ سے. سنجو بہت بہت شکریہ آپ کا, اور مجھے آپ کے میسج بڑے اچھے لگے آج خصوصی طور پر. جب مجھے دل پر کوئی چیز اچھی لگتی ہے, مجھے ذاتی طور پر چھو جاتی ہے, تو تعریف کرنے سے بلکہ مجھے کوئی پھر روک نہیں سکتا. تو ان کا ایک انتخاب ہے, وہ ابھی شامل شو کرتے ہیں, کہ ہم نے سب شیر میں سوارے تھے, ہم نے سب شیر میں سوارے تھے, ہم سے جتنے سخن تمہارے تھے, رنگ و خوشبو کے حسن اور خوبی کے, تم سے تھے جتنے استخارے تھے. ہائے ہائے واہ واہ. تیرے قول و قرار سے پہلے اپنے کچھ اور بھی سہارے تھے. فرا منظور صاحبہ کے اشعار ہیں جو کہ ہمیں سنجو نے بھیجے ہیں. بہت خوب. ہم نے سب شیر میں سوارے تھے, ہم سے جتنے سخن تمہارے تھے. بہت خوب بہت خوب. ایک انتخاب اور ہے ان کا, وہ بھی شامل شو کریں گے, لیکن اگلے میسج کی جانب بڑھتے ہیں. فرحین ہماری پیاری سی بہن آ گئی ہیں اور کہتی ہیں السلام علیکم, کیا حال ہیں آپ کے جناب؟ میں الحمدللہ بالکل ٹھیک ٹھاک. جو گزرتی ہے گزر جائے بتایا نہ کرو, جو گزرتی ہے گزر جائے بتایا نہ کرو, ہجر کی رات کا دکھ سب کو سنایا نہ کرو, مجھ سے تکلیف تمہاری نہیں دیکھی جاتی, اشک آنکھوں سے میری جان بہایا نہ کرو. شام کے وقت چلے آؤ کبھی تم ملنے, دل ہے نازک یہ میرا دل کو دکھایا نہ کرو. تم اشارے سے بلاتے تو کوئی بات نہ تھی, ایسے آواز لگا کر تو بلایا نہ کرو. قلب بسمل نے سکون پایا ہے تم سے جانا, آ کے نزدیک میرے دور نہ جایا کرو. جاگتے جاگتے کٹ جاتی ہیں راتیں ساری, خواب بن کے میری نیند اڑایا نہ کرو. دیکھنے والے یہ بدنام بھی کر سکتے ہیں, آنکھ سے آنکھ سرے راہ ملایا نہ کرو. دیکھ کر چاند بھی ہو جائے نہ پاگل, اپنے رخسار سے چلمن کو ہٹایا نہ کرو. اور کہہ رہی ہیں میرے میسجز آپ نے نہیں پڑھے, جب میں اس طرف آؤں گا تو ضرور پڑھوں گا. ہما کہہ رہی ہیں ندیم لفظی بات کیا ہوتی ہے, کیا اسے بتاؤں, میں منافق لفظ نہیں ہوتے جو آپ نہیں. اقتباس پڑھا ہے کیا, یہ حقیقت ہوتی ہے ریئل لائف میں. لفظی بات کیا ہوتی ہے, مت ٹٹولا کیجئے میرے لفظوں سے میری ذات. اس کی تشریح آپ چاہ رہی ہیں, میں آپ کو بھی اس کی تشریح سناتا ہوں. اور آپ کا جس سے پہلے جو میسج آیا تھا اس میں دو تین چیزیں مجھے سمجھ میں نہیں آ رہی, مگر پھر بھی اگر میسج ٹوٹ پھوٹ جائے تو معذرت. کہتی ہیں کہ آپ کی بات اچھی لگی رہی ہے ندیم, جب بلڈ ریلیشن کافر بن جائے, جب اور کوئی لائے گھر اپنے گھر ہو جائے تو ٹرسٹ نہیں رہتا. یقین کریں میں ان پروسیس سے گزر چکی ہوں, پتھر ہو گیا ہے میرا دل. اچھا اس کا مختصر جو ہے وہ تشریح یہ ہے کہ ہوتا ہے زندگی میں ایسا, حالات انسان کو پتھر دل بنا دیتے ہیں. حالانکہ ایک شعر بھی اس حوالے سے آیا تھا اور وہ شعر میں آپ کو سناتا ہوں. ہر دھڑکتے پتھر کے لوگ دل سمجھتے ہیں,
यानी कि दिल अगर पत्थर का हो जाए तो यानी कि समझ रही है ना आप, उम्र बीत जाती है दिल को दिल बनाने में। ये आपके ऊपर शेर लग रहा है, ये जो आपने मैसेज भेजा है ना कि लोग जो हैं दिल, लोगों ने आपके दिल को पत्थर का बना दिया। जरीन नूर का भी ये भी शेर जरीन नूर का था। चलें इसी बात पर हम कुछ मैसेजेस को और शामिल करते हैं। हमारी प्यारी सी बहना नौरीन तौसीफ भी आ गई हैं फैसलाबाद से और कहती हैं, अस्सलाम वालेकुम प्यारे भाई नदीम, उम्मीद है तबीयत मिजाज बखैर वाफियत होंगे, बेशुमार दुआएं आपके लिए और तमाम हसीन तरीन समातों के लिए भी, जीती रहें मुस्कुराती रहें। कहां थी आप? चलें आपको एक और बहुत खूबसूरत से ट्रैक की जानिब लेकर चलते हैं और उम्मीद करता हूं कि आपको ये भी पसंद आएगा। ये बिल्कुल नया ट्रैक है।

تو جناب دوبارہ سے آپ لوگوں کو میں ایک چیز سنا رہا ہوں. میں نے کہا تھا کہ اس کو پڑھنے کے بعد میرے ذہن میں چند آشار آ گئے تھے. نورین توصیف کا پہلے ہم انتخاب پڑھ لیں. وہ میری بہن نے دو انتخاب بھیجے ہوئے ہیں اور کہتی ہیں, نفرت کی آندھیوں کو محبت میں ڈھال کر تنہا کھڑی ہوں دشت میں رشتے سنبھال کر. واہ واہ. نفرت کی آندھیوں کو محبت میں ڈھال کر تنہا کھڑی ہوں دشت میں رشتے سنبھال کر. ایک شخص میرا مان میرا سائے بان تھا, ایک شخص میرا مان میرا سائے بان تھا, وہ بھی نہ رکھ سکا کہیں مجھ کو سنبھال کر. تعبیر ڈھونڈتے ہوئے رستہ بھٹک گئی, تعبیر ڈھونڈتے ہوئے رستہ بھٹک گئی, خوابوں سمیت پھینک دیں آنکھیں نکال کر. واہ واہ واہ واہ. تعبیر ڈھونڈتے ہوئے رستہ بھٹک گئی, خوابوں سمیت پھینک دیں آنکھیں نکال کر. عورت کا اس زمین پہ کوئی بھی گھر نہیں, عورت کا اس زمین پہ کوئی بھی گھر نہیں, دیکھا ہے کائنات کا نقشہ کھنگال کر. پھیلا ہوا ہے باغ میں خوف و ہراس کیوں, پھیلا ہوا ہے باغ میں خوف و ہراس کیوں, سہمے ہوئے گلاب ہیں خوشبو سنبھال کر. یا رب کہاں سے لاتے ہیں یہ لوگ حوصلہ, یا رب کہاں سے لاتے ہیں یہ لوگ حوصلہ, کانٹوں میں پھینک دیتے ہیں پھولوں کو پال کر. واہ واہ. بہت خوب. اور کہتی ہیں کہ جب کانچ اٹھانے پڑ جائیں تم ہاتھ ہمارا لے جانا, جب کانچ اٹھانے پڑ جائیں تم ہاتھ ہمارا لے جانا, جب سمجھو کہ کوئی ساتھ نہیں تم ساتھ ہمارا لے جانا, جب دیکھو کہ تم تنہا ہو اور رستے ہیں دشوار بہت, اور جب دیکھو کہ تم تنہا ہو اور رستے ہیں دشوار بہت, تب ہم کو اپنا کہہ دینا بے باک سہارا لے جانا. جو بازی بھی تم جیتو گے, جو منزل بھی تم پاؤ گے, ہم پاس تمہارے ہوں نہ ہوں احساس ہمارا لے جانا. اگر یاد ہماری آ جائے تم پاس ہمارے آ جانا, بس ایک مسکان ہمیں دینا اور جان ہماری لے جانا. بھائی کیا بات ہے, بھائی کیا بات ہے. بہت خوب, بہت خوب. اور یہ انتخاب تھا جناب ہماری پیاری سی بہن نورین کا. اور اب آپ لوگوں سے اجازت بھی چاہنی ہے, اور اجازت سے پہلے محبت کا ایک احساس, ایک خواب, ایک تمنا, ایک آرزو جو اس اقتباس میں سب نے محسوس کی, وہ ایک بار پھر آپ کو اس انتخاب کو آپ کی سماعتوں کی نظر کروں گا اور دو شعر سناؤں گا اور اس کے بعد رخصت چاہوں گا. بہت خوبصورت انداز, اور ہر ایک کے دل میں یہ خواہش آرزو. میں چاہتا ہوں ہماری ملاقات میں کوئی خلل نہ آئے, اس لیے سوچا ہے کہ اس بار تمہارے لیے گجرے لاؤں. چوڑیاں رہنے دو, وہ بہت شور کرتی ہیں, اور میں چاہتا ہوں کہ اس شام صرف ہمارے دلوں کی دھڑکنیں بولیں.
मैं चाहता हूं जब तुम आओ तो हवा भी आहिस्ता चले, दरख्तों के पत्ते भी सरगोशी में बात करें, चांद अपनी रोशनी नर्म कर ले और सितारे फासले से हमें खुश होते हुए देखें। तुम्हारे हाथों में चूड़ियां होंगी तो उनकी खनक हर खामोश लम्हे का राज चुरा लेगी, मगर गजरे की खुशबू खामोश रहती है, वो किसी से कुछ नहीं कहती, बस दिल के करीब आकर मोहब्बत की गवाही देती है। मैं तुम्हारे बालों में वो गजरा सजा दूंगा और फिर देर तक तुम्हें देखता रहूंगा, जैसे कोई मुसाफिर बरसों बाद अपनी मंजिल का चिराग देख ले। ना कोई जल्दी होगी, ना कोई शोर, ना दुनिया की बातें, ना जमाने की किस्से, सिर्फ तुम होगी, सिर्फ मैं होऊंगा, और हमारे दरमियान वो सुकून जिसकी दुआएं मैंने कई रातों में मांगी हैं। मैं चाहता हूं तुम मुस्कुराओ तो वक्त रुक जाए, तुम नजरें उठाओ तो शाम सवर जाए, और तुम कुछ भी ना कहो तो तुम्हारी खामोशी मोहब्बत की मुकम्मल नज्म बन जाए। गजरे की खुशबू में लिपटी वो मुलाकात मेरे नसीब की सबसे हसीन शाम होगी, जहां हर लम्हे इबादत लगेगा, जहां हर लम्हा इबादत लगेगा और हर सांस शुक्र का एक हर्फ। फिर जब वापसी का वक्त आएगा तो मैं हवा में बसी उस खुशबू को संभाल लूंगा, क्योंकि मुलाकातें खत्म हो जाती हैं मगर उनकी महक दिल में बहुत देर तक रहती है, और उस दिन तुम जान लोगी मेरी दिलरुबा कि मैं तुम्हारे लिए गजरे क्यों लाया था। इसलिए नहीं कि वो बहुत खूबसूरत होते हैं, बल्कि इसलिए कि सच्ची मोहब्बत हमेशा खुशबू की तरह होती है, खामोश, नर्म, मगर हमेशा दिल में रह जाने वाली। आपकी महकी हुई जुल्फ को कहते हैं घटा, आपकी महकी हुई जुल्फ को कहते हैं घटा, आपकी मद भरी आंखों को कवल कहते हैं। ये शेर मुझे याद आया था ये पढ़ने के बाद। अच्छा जनाब, अब आपसे अलविदा होने का वक्त आ गया है, मगर चंद मैसेज आपके और शामिल कर लेते हैं जो मेरे सामने हैं। कहते हैं, बहुत खूब नदीम भाई, दिल छू गया आपका पढ़ना, बहुत खूबसूरत संजू भैना का इंतखाब, लाजवाब, ये नौरीन कह रही हैं, बहुत शुक्रिया, आपको पसंद आया। और अलीमुद्दीन कह रहे हैं कि कोई गजल जो है नसीम कुरैशी के नाम पेश कर दीजिए। बिल्कुल करेंगे जनाब, आखिरी जो गीत चलाएंगे हम नसीम कुरैशी साहब को डेडिकेट कर देंगे। गुड नाइट, शब्बा खैर, खुदा पैमान कह रहे हैं हमारे अयूब लाला। और शाहिना कह रही है, वाह क्या बात है, बहुत खूबसूरत इंतखाब। तो जनाब इसके साथ ही हम आपसे चाहेंगे इजाजत और कहेंगे कि अपना बहुत बहुत ख्याल रखिएगा, दुआओं में याद रखिएगा। जाते जाते ये खूबसूरत सा गीत जो है वो नसीम कुरैशी साहब के नाम करते हैं, अल्लाह हाफिज़।